0: استعمال سے نمٹنے کے لیے مضبوط بین الاقوامی تعاون کی اپیل کی. بھارت نے اقوام متحدہ سلامتی کونسل کے اجلاس میں نسل کشی والے پاکستان کے طویل داغدار ریکارڈ کو اجاگر کیا ہے. مسلح مہازارائی میں عام شہریوں کے تحفظ کے بارے میں سلامتی کونسل کے سالانہ کھلے مباحثے میں اظہار خیال کرتے ہوئے اقوام متحدہ میں بھارت کے مستقل نمائندہ ہریش پرورتن نے کہا کہ گزشتہ دہائیوں کے دوران پاکستان کے غیر انسانی طرز عمل سے اس کی سرحدوں اور اس سے باہر بھی تشدد کی حرکتوں کے ذریعے داخلی ناکامیوں کا رخ باہر کی جانب موڑنے کی اس کی کوششوں کی عکاسی ہوتی ہے. انہوں نے یہ بھی کہا کہ یہ ستم ظریفی کی بات ہے کہ پاکستان نے جس کا نسل کشی کی حرکتوں کا طویل داغدار ریکارڈ رہا ہے ان معاملات کا حوالہ دینے کی کوشش کی ہے جو کلی طور پر بھارت کے داخلی معاملات ہیں. جناب ہریش نے یہ رائے زنی اس وقت کی جب پاکستان کے نمائندے نے بحث کے دوران جموں کشمیر کا معاملہ اٹھایا. آندھرا پردیش کے گنٹور ضلع کے اسکول طلبہ کے ایک وفد نے آج اپ راشٹرپتی بھون میں نائب صدر جمہوریہ سی پی رادھا کرشنن سے ملاقات کی. نائب صدر جمہوریہ نے سرکاری اسکولوں کے غریب اور پسماندہ طبقے کے طلبہ کو ایک تعلیمی دورے پر دلی لانے کے قدم کو سراہتے ہوئے کہا کہ اس طرح کے دوروں سے طلبہ کلاس روم سے ہٹ کر کافی کچھ سیکھیں گے اور ان کے نظریات میں وسعت پیدا ہوگی. نائب صدر جمہوریہ نے اپنی بات چیت میں طلبہ کو مشورہ دیا کہ وہ اپنے موجودہ مالی حالات کی وجہ سے ہمت نہ ہارے. انہوں نے یہ بھی کہا کہ تعلیم سے وہ اپنی زندگی میں کامیابی حاصل کرنے کے اہل بنیں گے. لوک سبھا اسپیکر اوم برلا نے 16ویں آسام قانون ساز اسمبلی کا اسپیکر منتخب ہونے پر رنجیت کمار داس کو مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ میں لوک سبھا اسپیکر نے کہا کہ جناب داس کا قانون سازی کا وسیع تجربہ اور عوامی خدمت کے لیے غیر متزلزل عزم اسمبلی کے وقار اور جمہوری روایات کو مضبوط کرے گا. بھارتی محکمہ موسمیات آئی ایم ڈی نے اتر پردیش، مدھیہ پردیش اور ودربھ میں کل کے لیے شدید سے شدید ترین گرم لہر کی صورتحال کے بارے میں ریڈ الرٹ کیا ہے. اس طرح کی صورتحال اس ہفتے جاری رہے گی. اسی طرح کے حالات دلی، ہریانہ، چنڈی گڑھ اور ساحلی آندھرا پردیش میں بھی رہنے کا امکان ہے. پیش ہے ایک رپورٹ.
1: بھارتی محکمہ موسمیات آئی ایم ڈی نے بہار، چھتیس گڑھ، جھارکھنڈ، اڑیسہ، پنجاب، راجستھان، تامل ناڈو، پڈوچیری، کرائیکل اور تلنگانہ میں کل سے اختتامی ہفتہ تک گرم لہر کی صورتحال رہنے کے بارے میں پیشگوئی کی ہے. بھارتی محکمہ موسمیات نے مغربی بنگال اور اڑیسہ میں آئندہ 2 سے 3 دن تک گرم اور مرطوب موسم رہنے کی بھی پیشگوئی کی ہے. آئی ایم ڈی نے کہا ہے کہ سب ہمالیائی مغربی بنگال اور سکیم میں اتوار تک شدید سے شدید ترین بارش ہونے کی توقع ہے. محکمہ موسمیات نے ہماچل پردیش، جموں کشمیر اور لداخ میں کل تک گرج چمک اور ژالہ باری کے ساتھ طوفان کی پیشگوئی کی ہے. اسی دوران آئی ایم ڈی نے انڈمان نکوبار جزائر، کیرلم، ماہے، لکشدیپ، اتراکھنڈ، ساحل کرناٹک، کونکن، گوا اور شمال مشرقی خطے میں آئندہ 2 دنوں تک بجلی کی چمک اور تیز ہواؤں کے ساتھ گرج چمک کے بارے میں بھی پیشگوئی کی ہے. ایشانی یادو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں مہتاب عالم.
0: قبرص کے صدر نکوس کرسٹاڈولائس نے آج ممبئی میں قومی اسٹاک ایکسچینج کا دورہ کیا اور گھنٹی بجانے کی روایتی تقریب میں شرکت کی. یہ پروگرام میں کلیدی خطبہ دیتے ہوئے انہوں نے ایک بار پھر کہا کہ قبرص بھارت اور یورپ کے درمیان ایک قدرتی راہداری ہے، نیز وہ وسیع تر مشرقی بحیرہ عرب اور مشرق وسطی کے درمیان ایک راہداری ہے جو امنگ، اختراع اور مستقبل پر مرکوز خاکے کے ساتھ سیاسی اور اقتصادی استحکام فراہم کرتی ہے. سماجی انصاف اور تفویض اختیارات کی وزارت کل اچھی کارکردگی والی نگہداشت معیشت تخلیق دینے کے ایک ورچوئل پروگرام کا انعقاد کرے گی. وزارت نے بتایا کہ اس تقریب کی اہم سرگرمی معمر شہریوں کے لیے جیون ایپ اور معمر افراد کی نگہداشت والے کرنے والوں کے بارے میں جانکاری کے شتایو ڈیش بورڈ کا آغاز کرے گی. آئی پی ایل کرکٹ میں احمد آباد کے نریندر مودی اسٹیڈیم میں جاری ایک میچ میں گجرات ٹائٹنز نے چنئی سپر کنگز کو جیت کے لیے 230 رن کا نشانہ دیا ہے. اس سے پہلے چنئی سپر کنگز نے ٹاس جیت کر پہلے گیند بازی کا فیصلہ کیا. گجرات ٹائٹنز کی طرف سے سدرشن نے 53 گیندوں میں شاندار 84 رن بنائے. اور آخر میں خاص خبریں ایک بار پھر. کامرس اور صنعت کے وزیر پیوش گوئل نے کہا ہے کہ وزیر اعظم نریندر مودی کا 5 ملکوں کا دورہ سماج کے ہر طبقے کے لیے فوائد کی گارنٹی دیتا ہے. انہوں نے کہا کہ دنیا بھارت کو ایک بھروسے مند پارٹنر کے طور پر دیکھ رہی ہے. ریلوے کے وزیر اشونی ویشنو نے ٹیکنالوجی سے چلنے والے سیکیورٹی نظاموں کو بڑھانے اور سیکیورٹی کی کارروائی کو بہتر بنانے پر زور دیا ہے. حکومت نے ایک بار پھر کہا ہے کہ ملک میں خام تیل, پیٹرول, ڈیزل, قدرتی گیس اور ایل پی جی کی خاطر خاص سپلائی موجود ہے. اسی کے ساتھ خبر.
2: नमस्कार, कंट्री वाइड कार्यक्रम के आज के अंक में आप सभी का स्वागत है. मैं हूं निखिल कुमार और आज हम चर्चा करेंगे देश में हीट वेव की वर्तमान स्थिति और आगामी मौसम के पूर्वानुमान पर चर्चा. हमारे साथ आज जुड़ रहे हैं मौसम विज्ञान विभाग के वरिष्ठ वैज्ञानिक डॉक्टर डी आर पटनायक. डॉक्टर पटनायक, कार्यक्रम में आपका बहुत बहुत स्वागत है.
3: नमस्कार.
2: चर्चा की शुरुआत सबसे पहले हम इसी बात से करेंगे कि हीट वेव वास्तव में है क्या, किस स्थिति को हीट वेव समझा जा सकता है.
3: तो ये हीट वेव जो हमारा समर में जो आता है, जैसे कि हम डेफिनेशन अगर बोलेंगे तो 40 डिग्री से ज्यादा होना चाहिए कोई भी स्टेशन का. और जो हम डिपार्चर, जैसे आज का टेम्परेचर कुछ है तो नॉर्मली कितना रहता है और 40 डिग्री से ज्यादा होगा तो हम उसको हीट वेव कहते हैं. जब डिपार्चर 6.5 डिग्री से भी ज्यादा हो जाएगा नॉर्मल से तो उसको सीवियर हीट वेव कहते हैं. तो ये देखा जाता है कि समर में मई महीने में, जून महीने में, अप्रैल से भी स्टार्ट हो जाता है कि लगभग बहुत जगह में हीट वेव प्रिवेल करता है.
2: अगर देखा जाए तो इस समय देश के अलग अलग हिस्सों में अत्यधिक गर्मी और हीट वेव की घटनाएं हो रही हैं. कुछ ऐसे पॉकेट्स हैं जहां पर कुछ ज्यादा ही हम इस तरह का देखने को मिल रहा है. तो ये जो पैटर्न है इससे किस तरह से देखते हैं और इसके क्या कारण है फिलहाल?
3: अभी जो फिलहाल जो स्थिति है हमारा ईस्ट उत्तर प्रदेश, ईस्ट मध्य प्रदेश और विदर्भ रीजन, इसमें थोड़ा सा ज्यादा हीट वेव का प्रभाव है और उसमें रेड कलर का वार्निंग दिए हुए हैं. और ये लगभग इसी रीजन में हम अगले 3 दिन तक यही रहेगा. बाकी जगह में भी हमारा ऑरेंज कलर वार्निंग है. मुख्य तो ये तीनों जो बताया मैंने, ईस्ट उत्तर प्रदेश, ईस्ट मध्य प्रदेश और विदर्भ रीजन, इसमें हमको रेड कलर भी वार्निंग दिया है. काल का अगर तापमान देखा जाएगा तो बहुत जगह में कंट्री के 40 से 47 डिग्री के बीच में उस जगह में टेम्परेचर रहा. सबसे अधिकतम टेम्परेचर जो काल था, काल बांडा में ईस्ट उत्तर प्रदेश में 48 डिग्री. तो ये एक बेल्ट है जो है उसमें ज्यादा है, लेकिन नॉर्थ वेस्ट इंडिया में दिल्ली, हरियाणा, पंजाब इसी एरिया में भी है, आपका उड़ीसा, छत्तीसगढ़ एरिया में भी, झारखंड एरिया में भी है. थोड़ा सा जो गुजरात के कोस्टल एरिया और जो कि महाराष्ट्र के कोस्टल एरिया, कर्नाटक कोस्टल एरिया, वहाँ थोड़ा नहीं है. बाकी लगभग बहुत जगह में अभी ये स्थिति बना हुआ है.
2: डॉक्टर पटनायक, अभी आपने रेड कलर ऑरेंज अलर्ट की बात की, तो एक सामान्य इंसान अगर समझना चाहे तो क्या वो समझ सकता है कि येलो, ऑरेंज और रेड अलर्ट का, अगर हीट वेव का जारी किया गया है इस तरह के अलर्ट, तो उनका महत्व क्या है और इन चेतावनियों को उन्हें किस तरह से लेना चाहिए?
3: हीट वेव भी आजकल स्नो क्लियर हो जाता है. इसी हीट वेव पे चलते बहुत सारे कैजुअलिटी भी होता है. जब हम टेम्परेचर का वार्निंग देते हैं, ये जो पिक्टोरियल फॉर्म, जो ग्राफिकल फॉर्म में अगर हम दिया जाता है तो उसको लोगों का नजर में अच्छा से आता है और उसके ऊपर एक्शन भी ठीक से जो डिजास्टर मैनेजर है वो ले पाते. इसलिए हम कलर कोडिंग का वार्निंग उसको बोलते हैं, कलर कोडिंग वार्निंग देते हैं. तो हमें 4 कलर जैसे कि ग्रीन, येलो, ऑरेंज और रेड, ये 4 कलर में देते हैं. तो ग्रीन अगर दिया गया है तो उसमें हीट वेव का कोई खतरा नहीं है, लेकिन जहाँ येलो है तो थोड़ा सावधानी होना पड़ेगा. येलो मतलब टेम्परेचर थोड़ा सा अधिक हो गया. लेकिन जब ऑरेंज है तो ये वार्निंग है. एंड अगर रेड दे दिया मतलब टेक एक्शन, आपको एक्शन लेना पड़ेगा. जो जो भी एक्शन है, बाहर नहीं जाना है, आपको एक्सपोजर में नहीं करना है, काम नहीं करना है, स्ट्रेन नहीं लेना है, पानी पीना, ये सब जो बाकी जो हमारा गाइडलाइंस होता है कि ऐसे ऐसा स्थिति में क्या करना है क्या नहीं करना है, NDMA या बाकी बहुत सारे एजेंसी जो जो बताते हैं, यही हम कलर कोड वार्निंग दे के उन्होंने भी उसका ग्रेविटी सिचुएशन देख के उन्होंने वो बताते हैं और लोगों को उसमें ध्यान देना चाहिए.
2: एक सामान्य गर्मी होना और हीट वेव होना कई बार लोगों को लगता है कि जैसे एक जैसी बात है. वैज्ञानिक दृष्टि से अगर समझने की कोशिश करें तो हीट वेव मतलब कितना अलग है सामान्य गर्मी से, और इसमें जो इसकी अवधि होती है और तीव्रता होती है, हम देख रहे हैं पिछले कुछ समय में बढ़त देखने को मिल रही है, क्या इसे जलवायु परिवर्तन से भी जोड़ा जा सकता है?
3: जलवायु परिवर्तन हम किसको कहते हैं? हमारा जो तापमान जो है धीरे धीरे धरती का बढ़ रहा है, तो उसको अगर हम देखें लास्ट पिछले 30-40 साल देखेंगे तो उसका ट्रेंड बोलते जो धीरे धीरे बढ़ता जाता है, तो उसको हम क्लाइमेट चेंज या जलवायु परिवर्तन बोल रहे हैं. तो उसके चलते हुए बहुत सारे चीज में, जैसा कि अभी एक्सट्रीम हीट वेव, हमारा हीट वेव है उसका इंटेंसिटी मतलब ग्रेविटी जो कि बहुत होगा या लॉन्ग ड्यूरेशन होगा, ये सब क्लाइमेट चेंज के कारण भी ये होता है। तभी थोड़ा ज्यादा दिन तक रहेगा, ज्यादा इंटेंसिटी होगा, ये हीट वेव रिलेटेड के लिए भी उसका प्रभाव क्लाइमेट चेंज का है।
2: डॉक्टर साहब, अगर अभी के समय की हम बात करें वर्तमान स्थिति की, तो हीट वेव का असर काफी हिस्सों में देखा जा रहा है। किन हिस्सों में इसकी एक्सट्रीम लहर देखने को मिल रही है और जहां लोगों को ज्यादा देखभाल करने की जरूरत है, जो प्रिकॉशंस होते हैं उन्हें करने की जरूरत है?
3: देश की बहुत जगह में अभी हमारा हीट वेव का प्रभाव है। ज्यादातर प्रभाव जो है बहुत ध्यान देना चाहिए कि पूर्व उत्तर प्रदेश, पूर्व मध्य प्रदेश और विदर्भ, ये तीन राज्य जो है